तो दोस्तों, आपने बहुत ही प्यारा सॉन्ग सुना हमारे अतीफ असलाम जी की आवाज में. और ले मैं मोइते ख्यानिन जोर बोईतान ले सो मी से सॉन्ग तान रन तिया मैं मोइते रन रन लगा कन मैं मोई गाल सक सक मे लो मो विकुंग ते ख्यानिन आर जी जोर बोई ही मिन लमा छाई तक तकिला मिन दू डोन देर सी लवा मिन बोल मैं नहीं रन तिवेल विकुंग ते ही अरिल रोहिया छमा ma che na chang hi chuan maw vikung te lam lo hi chuan in kan duty te hi kan tui lo thin aron lan lo hi chuan a message mut chhiar tur om lo phei hi chuan in khar thlak ngoi ngoi hi kan ti thina chuwan chuan in aron lan nge nge hi angai ni top mei ni maw vikung te mi lo ngai thla reng ro a lo din pui phul kon veng lai tangin rg plele tur kha nang ma tan ne lo ngai thve zong song tan ne ka chhian te veng sang sang mi te rc thluang a monzo wal pui a rin mo ya a chin chin na ron ti ming shi a lo ma te tan lal din pui phul kon veng lai ran ti a din pui phul kon veng lai kha e message kan lo mu a kan chia chua ka i lo ngai thla nge po kan be se a i chan te nen hian mi lo ngai thla zel tur khanin kan in som bo ka ni ke wala te hi an mu hil tonge ka shelo a mut thi chu coloring lo wa an ni ang a tlang wal phan chang to tan cha mut na hun kha la ni lo shim shima chu wan cha ni na ru khian ni min lo ngai thla ker ker tho hi chu ka ring ani tro vi kun te eng le kho le malam kan pan ze lang hun hian in min dei lo chin bok si a te ro te shini नेक्स्ट टाइम सुनेंगे एक बहुत ही प्यारा सॉन्ग. ये है पहली नजर में. वही खतगनी मोना चंग खान अति नानी मो वही खतिन तो ना चंग ते हियान इन चेन का चन लॉन्ग लियाम हालान इन मंगे हाल बुर में तो चेन का तान ही स्वान इन वही इंगे मजाद इन मोतो नुआ पो हियान इन एक मा eng mai hi ala thleng mei lo thina mai ro chu hun lo kal zele in du na lein mangai na te hi chu lo piang ve mei zel hi lo ni ate ru chuwang chai mangai na hi chu ama ka ni mangai na chu mangai na ni ti top me ngu te ru te chali hum sunte hai pehli nazar mein ansh kashyap ki awaaz mein.